0: Τώρα μαζί με τη Δάρτα που γεγίζει από τα σαπάρ σε τέτοια έχω χωστηθεί.
1: Για να τίσε τα ρεχανά από σαπάρ και έχουμε ίσμα βάσινγκ πόρτερ έχω χωστηθεί.
0: Ίσμα βάσινγκ πόρτερ. Μάρα με τη μόχο κορτά national or multinational καπνέιβολ βάσινγκ πόρτερ βοήβη. Κούρσε αξάρ γιλάρ τα κίζε δασταραγγε σαρα προβρή.
1: Βέλκολ τα ρεχανά τα γιλεύε χάρ βάχτε μούταχα κούρσε κραλέ. Χωτσε καλά με κούρτα ίσμα βάσινγκ πόρτερ βοήβη σε ρικρέ δι. Ωστούλ κούρβαλα να χωσούλ δι.
0: अच्छा मिस जी ब्याह कुर्ता जहर सराबरो उदार तो या के पर इश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना इश्मा वॉशिंग पाउडर खास खासियत दागा दी जे कपड़े सा पर युक्त ले को जोर ना जोर दाग पर गारंटी सारा खत्म करी जाकर सजूत की वो दिनोर सरफे पर नस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सा पर ही पवा लोसीना नखर पवी
0: शाह मिस जी के दम रक्षला रिजल्ट ये दाए दार तो या
2: دانے ختم شی او مخ اسپا او کل اخکاری
3: مننا احمد بھائی اس با اشما اک نڈرف خام خا اخلم زغوارم چی زمان مخ دا
4: کچر تو دا دکھاندار من دے زکڑا وکنا بیڈر خان کڑا وچی ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویزیشن ویز

0: کې خوشاله دونکو کال چې دی هغه بیک ټو بیک روان دی او لږ کې بالکل نهیم ته په یو کلام شامل کوی شاه سکه دا چې یو نیم کول ورک روانه مې اوردا خو په لزال کال مې وکړه بالکل سپیشل نهیم به ته ډلې وی وی چې د سپینو ډکو سپینو خلو احترام وکا د سپینو ډکو سپینو خلو احترام وکا چې ما خامخ شي بیا خواګه لهجه کلام وکا اے پختون زوان ادا دی کمیننداری رخصتے اے پختون زوان ادا دی کمیننداری رخصتے د پلار نکخه غ پختو ته خلک پام وکا هاو مجبور پلار د خپل بچی ته مهنتونه کوي مجبور پلار د خپل بچی ته مهنتونه کوي د زړه ټوکړې ما سره یو سره سلام وکا او د غزوانی باندې تل نوی توباګار شه ګوره د غزوانی باندې تل نوی توباګار شه ګوره د مور پلا سره د مین سره اموکا او کستا بچی په تور شپه بهر د کور نزی یا کستا بچی په تور شپه بهر د کور نزی په دواړه مخ یې کا بیا خپل ورته انعام وکا او پدی دنیا کی کامیابی او خوشحالی غواڑے تا پدی دنیا کی کامیابی او خوشحالی غواڑے تا د مور او پلار دے خدمتون تل مدام وکا هاو د پختنو خغه حجره ما ته یادې گیډېره د پختنو خغه حجره ما ته یادې گیډېره ما تا کیسا هغه حجره منګې د جام وکا پختون رو زمنګ نسل تباکیږي او ختمیږي رو یا پختون رو زمنګ نسل تباکیږي او ختمیږي رو لک شانت فکر او غیرت خو په خپل کامو کا او کدا پختو د پختنو وی د عزت خبره یا کدا پختو د پختنو وی د عزت خبره پنره پاس او پنره بیا پیغام وکړه تا تمې سمې کیسې وکړلې مجرم شو مزه شابه را پاس اوس په ما باندې الزام وکا سمې دی خپل غمونه سدستا غمو وخړه یا سمې دی خپل غمونه سدستا غمو وخړم د خوشاله ساته لکه زما خواته کې یا موکا او بیا ماز دیگر دستا یادونو زگیر کھڑی اما بیا ماز دیگر دستا یادونو زگیر کھڑی اما ہی پزڑ سختے لگ دی دار رہا تا پا بامو کا زما دردون با لکم شی گزارا باو کی یا زما دردون با لکم شی گزارا باو کی وراز ہم درد سوٹا پی زما پا نامو کا راس هم در دستا شیرونه لیوانه بمی کی راس هم در دستا شیرونه لیوانه بمی کی راس هم در د بیا د زړونو قتل عامو راس هم در د بیا د زړونو قتل عامو نیکسٹ کلر ته مخاوي کو ګورو چی سوکتی می سر السلام علیکم جی سو کس خبر کے کم سے نام سر استڑے ماں سے شاہیے ایسا بالکل خیام الحمد تخے صحیح دکال کے بولے یو جہان مننا سارا ہے پروگرام رو سر آ رہے اچھا آ رہے ہاں ہاں ہاں پروگرام تو دس طرح بڑی دی اردو کی غزل سنائے سنائے سنائے
1: مجھے لگا
0: نے کہا کہ نہیں سنا نہ گانا ہے یا گنگنانا ہے یا سنانا ہے
1: سنانا ہے
0: جی سنائے
1: اسنادا سے کہو بعد میں پچھتائیں گے اب گر کر میرے آنکھ سے گر جائیں گے اپنے سر کو تکلم سے گر کر جانا
0: جی جی
1: تکوت سے بکھر جائیں گے لے جائیں گے تم سے وعدے اپنے سب کو تسموں سے صداقت سے بھی ڈر جائیں گے اس طرح گھر کا حق مسافر چلے گا
0: جی جی
1: لکھ جائیں گے
0: اوکے
1: افطار جلا ڈالیں گے اگست اگست تو آپ ہم آپ
0: ये आपकी आवाज को क्या है, आवाज ठीक से नहीं आ रही।
1: आवाज नहीं आ रही?
0: नहीं। गजल पूरी हो गई? गजल पूरी हो गई या बाकी है?
1: नहीं वो तो पूरी हो गई, एक दूसरा सुनाती हूँ। अच्छा
0: जी सुनाए, थोड़ा आवाज ठीक कर दे, आवाज ठीक नहीं है।
1: अब सही आ रही है आवाज?
0: अब ठीक है, गुजारा है जी।
1: कौन कहता है कि मौत आई तो मर जाऊंगा।
0: अभी ठीक।
1: तो दरिया हूँ समंदर में उतर जाऊंगा।
0: मैं तो दरिया हूँ समंदर में उतर जाऊंगा। देखा
1: तेरे दर छोड़ के मैं और किधर जाऊंगा। घर में घर जाऊंगा, चेहरा में बिखर जाऊंगा। तेरी पहलू से जो उठूंगा तो मुश्किल लिए है। सिर्फ एक शख्स को पाऊंगा जिधर जाऊंगा। अब तेरे शहर में आऊंगा मुसाफिर की तरह।
0: अब पूरे शहर में आऊंगा मुसाफिर की तरह। देशा
1: अब तेरे शहर में आऊंगा मुसाफिर की तरह। आपर के माने गुजर जाऊंगा। तेरी पैमाने वफा राह की दीवार बना। और ना सोचा था कि जब चाहूंगा मर जाऊंगा। 400 से अलग है मेरा मायार के में। हम कहूँ पर कुछ और सुनर जाऊंगा।
0: ओके
1: अब तो खुर्शीद को गुजरे हुए सदिया गुजरे। अब उसे ढूंढने में अब सहर जाऊंगा। जिंदगी शमा की मानें जलाता हो नादिम। जाऊंगा मगर सुबह तो कर जाऊंगा।
0: वाह वाह वाह, बहुत अच्छे, थैंक यू सो वेरी मच शिरकत करने के लिए। मैं भी सुनाऊं? वो कहते हैं कि इस दिल को तेरे नाज उठाने की पड़ी है। इस दिल को तेरे नाज उठाने की पड़ी है, तू है कि तुझे सारे जमाने की पड़ी है। वो मेरे करीब आने से हर बार गुरेजा। और मुझको फकत एक बहाने की पड़ी है। ये आपके रुखसार पे छोटा सा जो तिल है, चेहरे पे यही चीज टिकाने की पड़ी है। चलता हूँ जो राह पर तो तवाजुन नहीं रहता। ए शौक तुझे दौड़ लगाने की पड़ी है। और डरता हूँ मुझसे कहीं नाराज ना हो जाए। हर वक्त मुझे उसको मनाने की पड़ी है। उस हुसन दिलावेश को फुर्सत नहीं मिलती। हर वक्त उसे आई नहाने की पड़ी है। आए हो अभी ठीक से बैठे भी नहीं हो। आए हो अभी ठीक से बैठे भी नहीं हो, ये क्या कि अभी से तुम्हें जाने की पड़ी है। तुम मिल के भी मुझसे किसी उलझन में पड़े हो। तुम मिल के भी मुझसे किसी उलझन में पड़े हो, क्या मुझको कोई बात बताने की पड़ी है। रोता है मुझे देखकर दिल खून के आंसू। रोता है मुझे देख के दिल खून के आंसू। ए हुसन तुझे हंसने हंसाने की पड़ी है। और क्या राज है, क्या राज है जो तुमसे छुपाया नहीं जाता। क्या ऐसी कियामत है जो जाने की पड़ी है। मुफलिस हूँ मुयासिर नहीं जुगनू की रफाकत। और घर में मुझे चांद लगाने की पड़ी है। ओके सारा, थैंक यू सो वेरी मच।
1: ये गजल बहुत जबरदस्त है।
0: ओके
1: अगर आप इसको वो कर सकते हो, अपने आईडी से शेयर कर सकते हो तो शेयर कर लो, मैंने ये लिखना है।
0: आई एम सो सॉरी, मैं आईडी यूज नहीं करता, ठीक है।
1: चलो फिर दोबारा।
0: मैं सोशल मीडिया यूज नहीं करता, ठीक है।
1: फिर मैंने रिकॉर्ड भी नहीं किया, बहुत जबरदस्त।
0: ओके थैंक यू सो वेरी मच। यो जहान मनना दे काल का वाले। ریدن کے سرنگ مفاسا دو تو سے کال ہر روان دی کنا او ٹائم چھ دا اغا دس چال بو کے کنا دس چال بو ک چھ زوری دلی ما فرمائش پورا کو سیدے بیارو نہ ہیر نہ شی گنا یو کال گورو او زوری دلی ما بالکل آواز میں بور بھی خوش ریدن کو اچھی تے فرمائش نہ دے گنا تتا خیال ماما سے پواس جلے وسندر غزل چھ دل گوشا تو سی خر سر اور وے یو کال چتا گورن چ سوک دی جی. السلام علیکم. ہلو السلام علیکم.
2: وعلیکم السلام.
0: جا بالکل ٹھیک ٹھاک سوکھ سے خبر کے کم سے نام آواز دکاٹ سے آواز دکاٹ سے بیا کہیں لی نمار ہوتا وسیا آواز دکاٹ ہاں نمار ہوتا ہے زلی بیا وسیا حق داد حق سے تا جیر جیر پروگرام کے ہر کے لئے حق داد حق سے تا چرنگ صحیح ماشاء اللہ پروگرام تے روغ لے کو ہر کے لئے دیتا بھی ہے
2: ماشاء اللہ دے خوشحال ساتھ
0: آمین آمین
2: پروگرام دے
0: یو جہان مننا خوشحال رو تا وہ سے اچھے دار ہوتے ہوئے حق سے چھے تو سے ماشاء اللہ چھے کی میں نمام ہوئے شاہ لائے کہنا موت دا سے والا گندہ چھے لکھا تو سے خان شاعرہ اس رس لگاوشتا نو موت دا سے اندازہ والا گندہ جی نو سب رو سے شامل ہوئے
2: چالیس سال شعر و شاعری سر
0: ماشاء اللہ موت ڈائریکٹ تو نو میں اندازہ والا گندہ جی جی یو جہان مننا او صبر سرا آغا دی مجا نظر کبھی کہنے گا ہلو آواز میں درسی ہلو ہلو ہائے ہائے ڈیر پو معذرت سرا دے اشنا آواز کاٹ شولو آئی تھنک چی سگنل ڈراپ شولے یو جہان مننا اور جانا بیاہ روتا کال کولے شے سے پر 927 291 292 مندے